एक दुई तिन चार पाँच, दुई तिन चार पाँच छ, गन्दै सब गरे सप नदेखी माया, मैले तिम्रो सिउँदै